ان كور مديك واسا برس بسن سوج جو برس برسان بسن كمات فن كرم كرتو ان كرم تس بسن مكان بل ترم كافو فالكي چاني باچا كي ولفا كيرتن سمرات مانتن انتر سمرن غوفال سو اپرو غروفال آب جلي ورائي نام جفاو نانك او بسنو پرم غوفاو بكوتي بكوتي بكوتي بكارانك سغو تياك دوشكا سانك مانتن انتر سغلا فارم كار پوجي سغلا فار برحم साधु संग पापा मलक हुए तिस भगवती की मत तुम हुए भगवंत कृपा टहल करण तनीत मंत्र नर प्रवेशन परे हर के चरण हृदय वसावे नानक ऐसा भगवती भगवंत को पावे सुगुण जुगुण प्रबोध राम नाम तुम सुध राम नाम सारस भी उसपुण के देह जग जीवे हर की कथा हृदय वसावे सुगुण दुर जुन आवे सुरां सिमरत बुझे मूल सुख मैं जाने स्थूल चौवरण को देव देस नानक उसपुण को सदा देस बीज मंत्र सर्व को ज्ञान चौहर नाम जपे को नाम जो जो जो गत सावे जिन को कर कृपांतर उतारे बस फिर मुख पात्र को उतारे सर्व रूप का उकद नाम कल्याण रूप मंगल गुण काम काम जुगत कितना पाई धर्म नाम किस मिले जिस लिखिया तुर करम जिसके मन पार ब्रह्म का निवास इसका नाम सत राम दास आत्म राम जिस नद्रिया दास समझन पाए तिन पाया सदा निक निकल जान सो दास दृगे प्रवान अपने दास को आप कृपा करे तिस दास को सब सोची पर सकल संगात मुदास ऐसे युक्त नान रामदास प्रभु की आज्ञा तुम दाव जीवन मोक्ष कहावे तैसा हर तैसा सोग सदानंद तैना व्योग तैसा स्वर्ण तैसी माटी तैसा मृत तैसे विखाटी तैसा मान तैसा मान तैसा रंग तैसा राजा जो वर्ता ऐसा ही जुगत नानको पुर कही जीवन मुक्त पार्म के सगले ठाव जिज कर रखे तैसा तिना आपे करण करावन जोग प्रभावे सोई गुण हो गए पसर आप तरंग लखन जाए पार्वन के रंग जैसी मध्य तैसा प्रकाश पार्वन करता विनाश सदा सदा सदा दयाल सिमर सिमर नानक भय निहाल।